0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट तपाईँको आफ्नो कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो श्रोताहरू। र आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना आइपुग्नु भएको छ हाम्रो स्टुडियोमा। र आजको नारीमा हामी उहाँसँगको एक घन्टाको बसाइमा, लगभग एक घन्टाको बसाइमा बस्नेछौँ। साथमा गीत सङ्गीत त छँदैछ श्रोताहरू, होइन त? र श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रमले आज श्रीनेहा पोखरेललाई लिएर आएको छ श्रोताहरू। उहाँ समाजसेवी हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काखको, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित पनि हुनुभएको छ। वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट उहाँ सम्मानित हुनुभएको छ। र यसै खुसीमा मैले आज उहाँलाई स्टुडियोमा निम्त्याएकी छु। र अबेर नगरौँ, आउनुहोस्, अब हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते श्रीनेहाजी।
1: नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु। हजुरलाई भेटेपछि त म झन् सन्चो हुन्छु।
0: जे होस्, भर्खरै तपाईँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट, त्यो खुसी हामीसँग सेयर गर्नुहोस् न अलिकति।
1: यो नेपाली स्नेही काख भने सम्पूर्ण नेपालीको हो, र म आज यहाँ बस्नु र पहिलोचोटि 3 महिनाको बच्चा लिएर आउनु मलाई उस्तै त्यही ताजा फिल भइरहेछ। त्यो कलिलो बच्चा लिएर आएर यहाँ कुरा गर्दाखेरि हामीले बेसार खुवाउन सक्ने अवस्था थिएन नेपाली स्नेही काखमा, र आज ओल्ड बुक अफ रेकर्डमा हामी पढ्दाखेरि चाहिँ यो नेपाली स्नेही काखको होइन, यो नेपाल आमाको छोराछोरीको सम्पूर्णको पसिना मिसिएको सफलता हो यो। र मैले सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई जतिजना नेपाली स्नेही काखमा अनुदान गर्न आउनु भएको थियो नि, सम्पूर्णको अनुहार झलझल आउँछ, र म बिएफबिएसमा आएको दिन झलझल याद आउँछ, र यो सम्पूर्णले प्राप्त गर्नुभएको उहाँहरूको पसिनाको प्रतिफल हो, र सम्पूर्णलाई अझै धेरै आशीर्वाद लागोस् भन्न चाहन्छु। र यो खुसीको चाहिँ सीमा कस्तो भने, त्यो सम्मान थापिराख्दाखेरि मुटु फुलेको जस्तो भयो कि। साँच्ची नै हामीले पाएको हो र यो, होइन, हामीले नै प्राप्त गरे हो त यो भन्ने चाहिँ एउटा प्रश्न चिन्ह चाहिँ मनमा थियो। अझै आएर पनि मैले होइन त्यो हेरिराखेँ, हामीले कसरी पायौँ, किनभने नारायण गोपाल सर होइन, लक्ष्मीप्रसाद देवकोटा सम्झेँ क्या मैले त्यो मेरो हातमा पर्दा। इकोनोमिकली चाहिँ हामी त्यस्तो वाइल्ड डेभलप भइसकेका छैनौँ, तर सम्पूर्णको आशीर्वादले चाहिँ एउटा नाम चाहिँ इतिहासमा रहने काम गरेको रहेछौँ भन्ने चाहिँ त्यो फिल भयो।
0: हजुर श्रोताहरू, उहाँको खुसी उहाँको आँखामा झल्किरहेको छ, मैले देख्दैछु अहिले। र जे होस्, उहाँ सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मान गर्नुभएको छ। र जे होस्, हामी सबैको तर्फबाट तपाईँलाई थुप्रै थुप्रै बधाई फेरि अनि शुभकामना पनि।
1: थ्याङ्क यू सो मच।
0: तपाईँले सुरुमा यहाँ 3 महिनाको बच्चा लिएर आएको थिएँ भनेर भन्नुभएको थियो होइन, त्यति बेला चाहिँ अलिकति भनौँ न अवस्था भनौँ अलिकति धेरै नै दयनीय नै थियो। तपाईँको संस्थाको भर्खर भर्खर सुरुवात थियो भनौँ होइन, मलाई पनि थाहा छ तपाईँको बच्चा रुएर बोल्नु नदिएर रेकर्ड गर्दाखेरि होइन त्यो कुराहरू। तपाईँ पहिला आजको नारीमा आउनु भएको थियो होइन, सबभन्दा पहिला, त्यसपछि हाम्रो विनोदजीको प्रोग्राममा आउनु भएको जस्तो लाग्छ।
1: होइन, विनोद सरको प्रोग्राममा आए अनि हजुरसँग मेरो भेटघाट भयो नि आजको नारीमा।
0: ए हजुर, श्रोताहरू, सबैभन्दा पहिला यहाँ हाम्रो श्रीनेहा पोखरेल बहिनी, उहाँ चाहिँ विनोदजीको लाइभ सोमा आउनु भएको थियो, 3 महिनाको बच्चा लिएर आउनु भएको थियो। कत्रो भएको छ त्यो बच्चा अहिले?
1: त्यो अहिले एकदमै चकचके है, 8 वर्ष, अब 9 वर्ष लाग्छ।
0: ए
1: छोरी 9 वर्ष लाग्छ।
0: 9 वर्ष लाग्छ है। अनि अब धेरै भयो तपाईँले यो नेपाली स्नेही काख सुरु गर्नु।

0: आको कति वर्ष पो भयो?
1: 16 वर्ष भयो. 16 वर्ष भयो. सुरुमा चाहिँ कस्तो भने म जेम्समा काम मैले स्टार्ट गर्दा 10 इयर्स भर्खरै लागेको एज थियो.
0: हजुर.
1: र अनि मैले यसकै लागि धेरै काम गरेँ, थिएटर गरेँ, मोडलिङ गरेँ, होइन. त्यो 10 इयर्स टाइम भरपूर सदुपयोग भएको थियो. अनि त्यहाँबाट आएको अलिअलि पैसा पनि उहाँहरूलाई नै लाउँथेँ. त्यतिखेर धेरै मान्छे हुनुहुन्थेन. तर जब बच्चाहरू जन्मिएर मैले आफ्नै काखमा हुर्काउन थालेपछि चाहिँ नुन नहुने, काम सबै छोडिदिनु पर्ने त्यस्तो अवस्था आएको थियो. र मैले बिएफबिएसमा चाहिँ परिचित गराउनु हुने हाम्रो सुमन खरेल सरलाई मैले बिर्सिनुहुन्न. उहाँले एकछिन आउँ न त यहाँ भन्छ थियो. विनोद सरलाई भेटाइसक्यो, हजुरलाई भेट्न पाएँ, र आज चाहिँ हामी वर्ल्ड बुक अफ रेकर्ड लन्डनसम्म पुग्न पायौँ. थ्याङ्क यू सो मच. र यसमा मैले बिर्सिनै नाम हामीलाई वर्ल्ड बुक अफ रेकर्डमा पढ्नुपर्छ है भन्ने भवानी राणा म्याम, ज्योति दवाडी र विनोद श्रेष्ठ सरलाई मैले सम्झिनुपर्छ. हाम्रो विनोद खड्का सर पनि भइसक्यो, अनि विनोद श्रेष्ठ सर पनि ग्रिन ब्रिकमा उहाँले कर्म गर्दै हुनुहुन्छ, सिए हुनुहुन्छ, होइन. उहाँलाई पनि धन्यवाद.
0: जे होस्, बिएफपिएसमा पहिलोचोटि आउँदाको हामीले सम्झ्यौँ भर्खरै श्रोताहरू. अहिले वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मानित गर्नुभएको छ. र अब भनौँ न, तपाईँको त अब काम सबैलाई थाहा छ, विश्वभरि बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई थाहा छ, होइन, के गर्नुहुन्छ, कसरी गर्दै हुनुहुन्छ भन्ने कुराहरू. अब अहिले परिवार चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरू?
1: हाम्रो 96 जना परिवार हुनुहुन्छ अहिले.
0: लास्ट इयर मैले सोद्धा 90 जना भन्दै हुनुहुन्थ्यो, होइन. 6 जना बढिसकेछ. बच्चाहरू कतिजना, ठुलाहरू कतिजना छन्?
1: आमाहरू 60 जना हुनुहुन्छ, बच्चाहरू 17 जना, अनि हाम्रो बुवाहरू चाहिँ कहिले घटबड गरे कहिले 21, कहिले 20, कहिले 19 भइराख्नुहुन्छ.
0: हजुर हजुर. बच्चाहरू चाहिँ तपाईँले विशेष गरेर बाटोमा भेट्नुभएका महिलाहरू जति पनि हुन्छ उहाँहरूको बच्चाहरू विशेष गरेर, होइन.
1: हजुर.
0: कोही त तपाईँले बाटोमा जन्मिँदा जन्मिँदा पनि लिएर आउनु भएको छ नि है?
1: हजुर.
0: त्यो कथा अलिकति सुनौँ न.
1: व्यथा लाग्दा लाग्दै पनि रेस्क्यु गरेका छौँ. कतिले त आमाले आफ्नो बच्चा स्वीकार नै नसक्ने अवस्थामा म प्रेग्नेन्ट छु, म महिला हुँ भन्ने थाहा नभएको महिलाहरू चाहिँ बाटोमा बेवारिसे त्यो फोहोरको थुप्रोमा दिसा पिसाबको बीचमा खाना खोजिरहेको महिला, बलात्कृतबाट प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई व्यथा लाग्दा लाग्दै रेस्क्यु गरेका छौँ. अनि बच्चाहरू चाहिँ उहाँले के दिसा पिसाब गरे जस्तो पाउने त्यो सालनालाई त्यो दिसा पिसाब छोडेर हिँडे जस्तो उहाँहरू हिँड्ने अवस्थामा पनि हामीले फोहोरमा बच्चाहरू लिएर आएका छौँ, होइन. र कतिजनाले चाहिँ बच्चा पाउनै नखोज्ने है, म चाहिँ प्रेग्नेन्ट छु थाहा छ, तर त्यो अब्युज भएको पीडाले चाहिँ उहाँले बच्चालाई माया नगर्ने हो, त्यस्तो अवस्थाको नानीहरू चाहिँ हामीसँग हुर्किराख्नु भएको.
0: हजुर. त्यही त, अब बिचराहरू मेन्टल्ली अलिकति डिस्टर्ब हुन्छ, होइन. अब मेन्टल्ली भनौँ न, मनोरोगीहरू हुनुहुन्छ उहाँहरू सबैजना, र उहाँहरूलाई थाहा हुँदैन म प्रेग्नेन्ट छु, म भित्र एउटा बच्चा बढ्दैछ भन्ने कुराहरू पनि त थाहा हुँदैन है उनीहरूलाई. र त्यस्तो बेलामा एउटा मलाई एउटा के सोध्नु मन लाग्यो, अघि तपाईँले बाटोबाट जन्मिँदै गरेको आमा बच्चा उठाएर ल्याउनु भएको छ, रेस्क्यु गर्नु भएको छ, त्यो सिन अलिकति तपाईँको शब्दमा एउटा हामी सुनौँ न, कस्तो थियो?
1: अहिले त हजारौँ स्टोरीहरू दिमागमा घुमिराख्छ कि. हामीले एकजना आमालाई चाहिँ प्रेग्नेन्ट महिला जो चाहिँ टाउकोमा फेटा बाँध्नु भएको छ, वरिपरि एकदमै फोरै फोरको थुप्रोमा, होइन, अनि रोइराख्नु भएको. किन रुनु भएन, त्यो बच्चा जन्मिँदै गर्दाखेरि भएकोबाट चाहिँ रोइराख्नु भएको. अनि हामीले रेस्क्यु गऱ्यौँ, रेस्क्यु गर्दाखेरि चाहिँ चिथार्नु भयो क्या उहाँले. अब उहाँलाई चाहिँ मलाई हार्म गर्न लिएर जान लाग्यो कि के गर्न लाग्यो भन्ठान्नु भएछ. अनि हामीले त्यो गाडीमा राख्यौँ, अनि गाडीमा राखेर लिएर आउँदै गर्दाखेरि अब प्रहरी रिपोर्ट पनि चाहियो, वरिपरिको चाहिँ हो यो मान्छे चाहिँ व्यवहारिसे नै हो, यसरी बाटोमा यति दिनदेखि बसिरहेछ भन्ने थाहा नपाउने. उहाँलाई लिएर आयौँ भने उहाँलाई त्यो खाना खाने आइडियै छैन कि. अनि त्यसपछि चाहिँ उहाँको पानी ब्रेक भन्छ नि, वाटर ब्रेक चाहिँ हुन थालेको थियो. प्रहरीबाट एकदम रिक्वेस्ट गऱ्यो, हतार हतार लेटर बनाएर हामी चाहिँ गयौँ, हस्पिटल गयौँ, हामी प्रसूति गृह गयौँ. प्रसूति गृह गएर जब बच्चा पाउन लाग्छ उहाँले चाहिँ खुट्टा बटार्नुहुन्छ कि, एउटा खुट्टासँग अर्को खुट्टा टच गरेर त्यो बच्चा चाहिँ होल्ड गरिदिनुहुन्छ कि, बच्चा पाउनै न उहाँलाई मन नलागेको. अनि हामीले चाहिँ दुईवटा नर्सले दुईवटा खुट्टा र मैले यसरी चाहिँ उहाँलाई यसरी शरीरमा समाएर अनि त्यो बच्चा जन्मिँदाको हेन्ड चाहिँ मलाई यस्तो गाह्रो भएको थियो होइन, त्यो दृश्य चाहिँ रियालिटीमा भइरहेको छैन, मैले कुनै सपना देखिरहेको छु जस्तो के, त्यो पीडा ऊ चिच्चाको बच्चा पाउन नखोजेको अर्को होइन मिश्रित त्यो भाव चाहिँ सहनै नसक्ने, अनि फेरि त्यहाँ त्यो खालको व्यवहारिसे भनेर होइन अब त्यो खालको वातावरण चाहिँ नउब्जियोस् उसलाई चाहिँ मेरो मान्छे भनेर एकदम सादा तरिकाले चाहिँ हामीले बच्चा पाऊँ भनेर एकदमै

0: हामीले त्यहाँ चाहिँ सकारात्मक वातावरण क्रिएट गरिरहेको थियौँ, तर उहाँले चाहिँ नर्सलाई पाए, नर्सलाई लुस दिने, अब म त पछाडि छु, मलाई लुस्ने होइन, एक त उहाँलाई पीडा भएको छ, बच्चा पाउनु भनेको चाहन्छु नै कुरा, पीडा होइन त्यो, होइन यो संसारैको दुःख भन्दा पनि माथिको दुःख सहेर आमाले एउटा बच्चालाई जन्म दिन्छन्, अनि त्यो बच्चा बल्ल बल्ल टाउको निक्लिरहेछ, तर उहाँले चाहिँ हामीले पिसाब रोक्छौँ नि, हो त्यसरी होल्ड गरिदिने के नर्सले चाहिँ यसरी तानेर बच्चा निक्लियोपछि चाहिँ म यसलाई मार्छु, मेरो पकेटमा ब्लेड छ झिक, म यसलाई मार्छु भन्नुभएको चाहिँ मलाई एकदमै पीडा। हामीले कैयौँ आमाहरूले आफ्नो कोख नभरिएर मलाई कल गर्नुहुन्छ कि, मेरो कोख नभरिए पनि मैले काख भर्न पाउँछु कि भनेर मैले तपाईँलाई कल गरेको भन्नुहुन्छ, होइन त्यस्तो विडम्बना। र यता चाहिँ उहाँलाई कोख पनि नभरियोस् र काख पनि नभरियोस् भन्ने एउटा आमा, दुईवटा आमाको मिश्रित त्यो अनुहार देखेको छु, होइन त्यो एकदमै पीडा लाग्छ मलाई।
1: हामीलाई सुन्दै कस्तो लाग्छ होइन, तपाईँले त प्रत्यक्ष देख्नु भएको छ, स्याहार्नु भएको छ, माया गर्नु भएको छ उनीहरूलाई, मनोरोगीहरूलाई भनौँ होइन। अब अहिले भर्खरै तपाईँले भन्नुभयो, कतिले मलाई फोन गर्छ काख अलिकति भर्न पाइन्छ कि, होइन मेरो काख रित्तिएको छ, मेरो काख खाली छ, कसरी हुन्छ भनेर जुन चाहिँ तपाईँलाई फोनहरू आउँछ, के छ लिगल्ली तपाईँको लिगल उसमा होइन गएर चाहिँ दिनु भएको छ बच्चाहरू?
0: हामीले कुनै पनि बच्चा दिन मिल्दैन, कसैले चाहिँ ल म एडप्ट गर्छु, अदालतै गएर म प्रोसेस वाइज हाम्रो देशको कानुनले जस्तो दिएको छ त्यसरी गर्छु भन्नु भने तपाईँहरू आफै कुरा गर्नु, तर हामीले दिन मिल्दैन भनेर चाहिँ गर्छौँ। त्यस्तो छ, सबैजना आउन चाहिँ आउनुहुन्छ, हामीले आई एम सरी भन्ने चाहिँ आई एम सरी नै हुन्छ कि हजुरलाई, होइन किनभने भोलि गएर निको भएर मेरो बच्चा खोइ भनेर एउटा आमाले खोज्नु भयो भने चाहिँ अर्को आमाको काख भरि मैले भन्न त त्यो सहज हुँदैन जस्तो लाग्छ। अनि म चाहिँ यसोदा आमा हो, उहाँको होस् नआइन्जेल, उहाँ सफल नभइन्जेल मैले मेरो बच्चालाई चाहिँ हुर्काइदिने कर्म मात्र मेरो हातमा पर्छ, र मैले उहाँको बच्चालाई दिन सक्ने अधिकार मभित्र पर्दैन, त्यो कारणले चाहिँ हामीले एडप्सनको केससम्म जान पाउँदैनौँ।
1: हजुर हजुर, अब दिनुमा त तपाईँकै मन मान्दैन होला फेरि जस्तो लाग्छ मलाई
0: त्यो एउटा ठुलो ठुलो विडम्बना चाहिँ त्यो एउटा हो, किनभने जब त्यो बच्चा मेरो हातमा आउँछ नि मलाई त्यो मैले पीडा नगरे पनि होइन हुन्छ नि, फिजिकल्ली चाहिँ मलाई पीडा भएर मैले बच्चा जन्मा त होइन नि, तर त्यो मुटुबाट जन्मिँदो रहेछ क्या त्यो बच्चा, र त्यो जब अनुहार हेर्छु कसैले माग्नु भने मेरो बच्चा कसरी माग्न सक्नु भएको भन्ने चाहिँ एउटा हुन्छ क्या मलाई, त्यो जति पनि 17 बच्चा हुर्काएँ मैले, मलाई कहिले त्यो बच्चा धेरै लाग्दैन, र मलाई कहिले हुन्छ नि भैँसीलाई सिङको भारी हुँदैन भने जस्तो, मेरो बच्चाहरूलाई चाहिँ बेस्ट लाइफ दिउँ है भन्ने चाहिँ जहिले पनि आइराख्छ क्या यो एउटा कुरा चाहिँ।
1: अब आफूले आफूलाई यशोदा माको रूपमा राखिसकेपछि भनौँ होइन, मेन्टल्ली इमोसनल्ली होइन, तपाईँ आफूले आफूलाई यशोदा माको रूपमा राखिसकेपछि, आफूले आफूलाई यशोदा माको रूपमा स्वीकार गरिसकेपछि ती बच्चाहरूलाई दिनु त मन मान्दैन नै है,
0: एकदमै म दिनै सक्दिनँ। मैले त्यही भएर केही त्यस्तो केस हो भने बरु बाहिरै तपाईँहरू कुरा गर्नु होला, मैले यसरी मेरो हातमा जन्मेको बच्चा चाहिँ म एक त म दिन सक्दिनँ, अर्को कानुनको दायराभित्र पर्दैन।
1: हजुर हजुर,
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो, यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: हामी भन्ने गर्छौँ प्रिभियस बर्थ, हजुर पहिलो जन्मको कर्मको फलहरू हामी यो जन्ममा भोग्छौँ रे भनेर, होइन रहेको जति पनि कर्महरू छ यो यो जन्ममा गर्छौँ रे भन्ने पनि सुनिन्छ। कस्तो लाग्छ तपाईँले के गर्नुभएको थियो रे यति ठुलो सेवा गर्ने मौका पाउनु भएको छ? कस्तो लाग्छ आफूले कल्पना गर्दा म के गर्थेँ होला?
0: अब यो धर्मतिर गएर सम्झिँदा, पूर्व जन्म सम्झिँदा चाहिँ होइन एउटा ठुलै पुण्य गरेका थिएँ होला कि, चाहिँ एकदमै पुण्य गरेको मदरहरू होइन बाट जन्मेको थिएँ होला कि, अनि उहाँका अधुरा सपनाहरू चाहिँ मैले पुरा गरिरहेको छु कि जस्तो लाग्छ। अनि फेरि कहिले काहीँ चाहिँ हुन्छ नि अब साइन्टिफिक सोच्ने हुन्छ, अघिको आउँदा आउँदै त कतिवटा कुरा बिर्सिसकेँ त्यो पूर्व जन्ममा त के थियो होला, तर यो जन्म चाहिँ मैले ठुलो भाग्य लिएर जन्म्या हुँ कि मैले यत्रो ठुलो फ्यामिली पाएको छु, एकदम प्लेजर होइन, कहिलेकाहीँ उहाँहरूबाट पाउने प्रेम चाहिँ एकदमै चोखो अमूल्य हुन्छ कि। म कसैले इच्छा खाना खुवाउनु भयो भने म प्रार्थना गर्छु कि उहाँहरूको घरमा चाहिँ हामीलाई दिनुभएको चामलको सीता गन्न नसके जस्तो सफलता र खुसी प्राप्त होस् उहाँको घरमा, किनभने यत्रो ठुलो परिवारलाई पाल्नलाई आजको दिनलाई हेल्प गर्नुभएको छ। अनि मैले गरे प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ कि हुँदैन थाहा छैन, तर त्यो गाँस भरिरहेको छ नि, पेट भरिरहेको व्यक्ति जो चाहिँ भोलि के खाने भरे के खाने नै मतलब छैन, जसलाई चाहिँ समाजकै भर छ, उहाँले जे ल्याउनुहुन्छ त्यसले पेट भर्नु पर्नेछ भन्ने व्यक्तिले गरेको प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ भनेर प्रार्थना गर्छु कि म।
1: हजुर हजुर, तपाईँ जस्तो मान्छेको प्रार्थना त सुन्न पनि पर्छ होइन, र यति धेरै ठुलो परिवार छ तपाईँको है, 17-18 जना साना साना बच्चाहरू, त्यसपछि ठुलाहरू सबै धेरै जस्तो मनोरोगी होइन, धेरैलाई सन्चो बनाएर पनि पठाइसक्नु भएको छ तपाईँले होइन, कहिलेकाहीँ झर्को लाग्दैन?
0: अब त प्लेजर हुने टाइम आएछ, त्यो झर्को भन्दा नि अब त्यतिखेर त लागेन, जुन दिन मेरो होइन सुतिरहेको ठाउँमा टाउकोमा आएर आची गर्नुभएको थियो, अब अहिले त त्यो आची गर्ने व्यक्तिहरू निको भएर आमा भन्नुभएको हुँदैछ, भनेपछि अब त झन् सुखको दिन आयो कि।
1: त्यही त अब होइन, मैले सोध्नु खोजेको छ, अब यति यङ एजमा हुनुहुन्छ होइन, अब लाउ लाउ खाउँ खाउँ बेला नै छ तपाईँको, यति बेला यति धेरै ठुलो परिवार पालेर त्यही पनि राम्रो कन्डिसनमा छैन कोही पनि होइन, त्यो हेर्दाखेरि चाहिँ कहिलेकाहीँ यसो हाम्रो श्रीनेहा पोखरेललाई झर्को लाग्छ कि लाग्दैन होला भन्ने होइन चाहिँ क्वेसन मार्क मेरो एउटा।
0: मलाई कहिले झर्को लागेन, बरु बच्चाहरू चाहिँ कहिले काहीँ हुन्छ नि, मैले धेरै माया गरेँ, नो हिट फर चाइल्डमा हुर्काएँ होइन, म आफै पनि साइकोलोजिस्ट भएको कारणले चाहिँ नो हिट फर चाइल्डमा हुर्काएँ, अनि यिनीहरूलाई चाहिँ मैले हुन्छ नि अनुशासित चाहिँ कसरी बनाउने, त्यो एउटा चाहिँ बच्चाको पार्ट, 17 जना बच्चाको पार्ट होइन, उनीहरूले फेरि के सोच्छन् भने यो मेरो आमा हो, जसरी मैले आमालाई हुर्काउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ, जसरी मैले आमालाई चाहिँ मैले मागेको कुरा नपाउँदाखेरि सताउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ, र जसरी मैले मेरो आमासँग 100% अधिकार खोज्थेँ त्यो मेरो बच्चाले नि पाउनुपर्छ भनेर होला, मलाई झर्को लाग्दैन। हुन्छ नि आफ्नो बच्चाले गरेको चाहिँ अरूलाई बरु झर्को लागिसके हुँदो रहेछ होइन, त्यो देखेर मलाई चाहिँ लाग्दैन। अनि अर्को आयो आमाहरूको आमा, म उहाँहरूले चाहिँ जति निको हुनुहुन्छ नि थ्याङ्कफुल भइदिनुहुन्छ कि। अब हजुरलाई एउटा कुरा अचम्म लाग्ला, नेपाली स्नेही काखमा त्यत्रो ठुल्ठुलो महिलाहरूसँगै हुनुहुन्छ, कहिले झगडा हुँदैन कि, त्यो एउटा कुरा त एउटा भाग्यमानी आमाले मात्र प्राप्त गर्न सक्छ।
1: अब यस्तो नि त तपाईँ यही कर्मको लागि विशेष गरेर जन्मिनु भएको हो, तपाईँको जन्म हामीले देख्दाखेरि
0: हजुर
1: होइन, त्यसले गर्दा अब झर्को लाग्दैन पनि। एक त अर्को फेरि साइकोलोजी लिएर पढ्नु भएको रहेछ होइन, साइकोलोजिस्ट हुनुहुँदो रहेछ, कम्प्लिट गरिसक्नु भयो होला भनेपछि
0: मैले ब्याचलर सिद्धाएँ, अब मास्टर्स
1: गर्न लाग्नु भएको छ। जे होस् तपाईँ जस्तो मान्छेले तपाईँले जुन कर्म गर्नु हुँदैछ यो फिल्डमा त एउटा साइकोलोजी पढेर आएको मान्छे, बच्चाहरूको साइकोलोजी बुझ्न पर्यो, ती मनोरोगी महिलाहरूको पुरुषहरूको, पुरुषहरू पनि छन् नि होइन, उहाँहरूको साइकोलोजी बुझ्न पर्यो, उहाँहरूले भन्नु खोज्नुभन्दा पहिला तपाईँले बुझ्नुपर्ने हुन्छ, किनभने अब उहाँहरूले भनेको बुझेन भने उहाँहरू अचानक अग्रेसिभ हुन सक्छ होइन, त्यसले गर्दा तपाईँ त जहिले त्यसले अलर्ट भएर बस्नु पर्ने हुन्छ।

0: श्रोता हाम्रो श्रीनेहा पोखरेल हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काकको। उहाँको बारेमा तपाईँहरू सबैलाई थाहा छ उहाँले के गर्दै हुनुहुन्छ भन्ने। तपाईँहरू पनि आउँदाखेरि अवश्य पनि तपाईँहरू जानुहुन्छ उहाँको आश्रममा भनौँ, होइन, पवित्र आश्रम हो नि त्यो त, होइन। र उहाँ एउटा थिएटर आर्टिस्ट पनि हुनुहुन्छ, मोडल पनि हुनुहुन्छ, साइकोलोजिस्ट हुनुहुन्छ। थिएटर चाहिँ सानैदेखि गर्नुभएको तपाईँले?
1: थिएटर चाहिँ मेरो सानैदेखि, मैले सानसानो विधाहरूमा काम गरिरहेको थिएँ, अनि पछि चाहिँ ठ्याक्क सडक एउटा नाटक गरेपछि चाहिँ मैले लिड क्यारेक्टरहरू पाएँ। मैले स्कुलहरूमा गर्ने त छुट्टै भयो त्यो बचपना, होइन, अनि लिड क्यारेक्टरहरू पाइसकेपछि चाहिँ दुई तिनवटा सिरियलहरू गर्दै जाँदा त अब म बच्चैदेखि सेवामै भएको भएर चाहिँ यता धेरै तानियो कि, यता कर्तव्यले तानिएपछि हुन्छ नि त्यो सपनाहरू चाहिँ कति चाहिँ अधुरा हुँदा रहेछन्।
0: हजुर, सिरियल पनि खेल्नु भयो, कुन कुन खेल्नु भयो?
1: मैले अनौठो समय खेले, एउटा चाहिँ गाँस भन्ने छ, त्यो चाहिँ युट्युबमा आइसकेको छैन, त्यो चाहिँ मैले आफैले लेखेर आफैले नै त्यो नेपाली स्नेही काकै इकोनोमिकको लागि बनाएको थिएँ, अनि त्यसले चाहिँ त्यो नेपाली स्नेही काक बनाउनलाई चाहिँ मद्दत गर्यो।
0: हजुर, भनेपछि जति पनि थिएटरहरू खेल्नुहुन्छ, मोडलिङ गर्नुहुन्छ, होइन, सिरियलहरूमा खेल्नुहुन्छ, सबै यतै भनौँ न आफ्नो परिवारको सेवामा नै जान्छ भनेपछि, होइन।
1: यतिसम्म कि मेरो दिदीहरू बाहिर हुनुहुन्छ विदेशमा, एउटा बच्चा त पढाइदिनु न, अनि मेरो दिदीहरूको नि प्रोग्राम, फुपूहरूको यस्तो प्रोग्राम भयो भने चाहिँ मलाई के गर्नुहुन्छ नि।

उहाँहरूको जस्तो वर्तमान भयो त्यसमा उठेको पैसा ल श्रीनेहालाई नै दिउँ है, यसलाई गाह्रो छ, यसो यसरी मद्दत गर्दै हुनुहुन्छ कि हजुरले भइसक्यो होइन। अनि फेरि मेरो फ्यामिली चाहिँ मैले होइन मेरो म जन्मेको फ्यामिली मात्र मेरो हो भनेर मान्ने चाहिँ भन्दा पनि यो नेपालको सम्पूर्ण

0: हामीमा कहिले फरक गर्नु भएन। त्यतिसम्मको बिग हार्ट त मसँग छैन जस्तो लाग्छ कि मलाई।
1: आमा छोरी दुवैजना भनौँ समाजसेवाका लागि जन्मिनु भएको रहेछ भन्ने कुरा हामी छर्लङ्ग देख्न सक्छौँ, बुझ्न सक्छौँ, होइन? उहाँले पनि अनाथ आश्रम खोलेरै चलाउनु भएको थियो अरे, होइन? मैले त हुन त भेटेको छु, अहिलेसम्म
0: छ,
1: अहिलेसम्म छ
0: मम्मीको। अहिले पनि मम्मीले 3 महिनाको बच्चा ल्याएर चाहिँ अहिले 9 महिनाको बनाउँदै, भर्खर 9 महिनाको छ। अनि मैले भन्छु कि मम्मीलाई, मम्मी तपाईँ 70 वर्ष पुगिसक्नुभयो, तपाईँलाई इरिटेसन लाग्दैन बच्चा रुँदाखेरि रुममा भन्दा? तिमी रुँदा मलाई लागेको थियो र भन्छ कि। अनि त्यो कुरा चाहिँ हुन्छ नि, हामीले साइन्टिफिकली हेर्ने हो भने आफ्टर 45 चाहिँ बच्चाहरू करायो रोयो यताउता भने अलिकति झर्को मान्छ है मान्छेले भन्ने हुन्छ नि त।
1: हजुर,
0: तर त्यो मम्मीमा छैन कि, एउटा हुन्छ नि बचपना जहिले पनि मम्मीसँग छ कि, त्यसले चाहिँ काम गरिरह जस्तो लाग्छ कि।
1: त्यही त भनिन्छ पनि नि, आफूभित्रको बच्चालाई मर्न नदिनु भनेर भन्ने पनि गर्छौँ नि हामी, होइन? जे होस् श्रोता, र उहाँको आमा पनि समाजसेवी हुनुहुन्छ, अहिलेसम्म पनि उहाँले बच्चाहरू पालेर बस्नु भएको रहेछ। उहाँले पाल्नु भएको बच्चाहरू अहिले डक्टर इन्जिनियर बनिसक्नु भएको छ। कन्ट्याक्टमा हुनुहुन्छ उहाँहरू?
0: कन्ट्याक्टमा हुनुहुन्छ, सबैजना कन्ट्याक्टमा हुनुहुन्छ। एउटा बहिनी वीरगन्जमा अहिले यो लास्ट सेमेस्टर गर्दै हुनुहुन्छ, प्राप्ति पोखरेल। उसलाई नागरिकता पनि मम्मीकै नामबाट प्राप्त भयो।
1: हजुर हजुर, त्यही त है, अब सबैले गर्न सकिँदैन नै, किनभने मान्छेको डेस्टिनी हुन्छ, एउटा एउटा लिएर आएको, होइन? जिम्मेवारी लिएर आएको, कर्म गर्नुपर्ने, के गर्नुपर्ने भन्ने कुराहरू, त्यसले गर्दा आफ्नो आफ्नो कर्म हो श्रोताहरू, आफू आफूले लिएर आएको भनौँ न डेस्टिनी हो। र अब तपाईँको जुन चाहिँ यो नेपाल स्नेही काकको चाहिँ खर्चहरू कस्तो प्रकारले चलाउनुहुन्छ? आफूले काम गरेको त लगाउनै हुन्छ, होइन? कसरी चल्दैछ त
0: यो लोकल? हामी बर्थडे तिथि एनिभर्सरी यसले नै सपोर्ट गरिरहेछ अहिलेसम्म चाहिँ। त्यही भएर हामी गाँसभन्दा माथि उठ्न सकेका छैनौँ, किनभने आज कसैले खुवाइदिनु भयो, भोलि कसरी खुवाइदिनु भयो, अहिले नै खसीको मासु र भात मजाले खान्छन् होइन, भरि गुन्द्रुक पनि हुनसक्छ क्या। हो यो स्थिति, अघि म अस्ति त्यही वर्ल्ड बुक अफ रेकर्डको त्यो प्रमाणपत्र हातमा लिँदाखेरि म त नारायण गोपाल होइन अनि लक्ष्मीप्रसाद देवकोटा भए क्या हो जस्तो पनि फिल भएको क्या, किनभने लक्ष्मीप्रसाद देवकोटा नि घरमा आउँदा रित्तै हुनुहुन्थ्यो अरे के। वर्ल्ड बुक अफ रेकर्डको सर्टिफिकेट नेपाली स्नेह काखमा भित्र छिराउँदाखेरि त्यो दिन चाहिँ फेरि उत्साह नै थियो। प्रेरणा थापा दिजुले चाहिँ उहाँको छोरीको बर्थडेमा, मेरो 2 बच्चा पनि बर्थडे थियो त्यो दिनमा, उहाँले चाहिँ खसकै मासु खुवाउनु भएको थियो कि, तर भोलिपल्ट फेरि गुन्द्रुक त्यस्तो दिनहरू छ। अब अहिले झन् हामी यस्तो डिफिकल्ट टाइममा छौँ कि, जहाँ हामीले मेहनत गरेर बिएफ बिएसमा हामीले एउटा शब्द बोलेर चाहिँ हामी ब्रिटिस लाउरेज्यूहरूले चाहिँ त्यहाँ फलाम झार्छ थियो कि पहिलोचोटि, त्यो बनेको थियो, त्यो ठाउँ पनि छोड्न पर्ने भएको छ कि अहिले हामीले, अनि कसरी गर्ने त
1: अहिले जहाँ बस्नु भएको छ त्यो ठाउँ पनि अब छोड्नु पर्ने
0: हामीलाई परार भन्नुभएको, अनि हामीले चाहिँ थोरै टाइम मागेछौँ, अनि त्यसपछि चाहिँ अब नयाँ घर बनाउनलाई चाहिँ अब च्यालेन्ज भइरहेछ। अनि मैले चाहिँ मेरो हजुरबाको सम्पत्ति, मम्मी पनि सेवातिर लाग्छ होइन, दाइहरूले आफ्नै गरेर खानुभएको छ, बुवाले आफै कमाएर गर्छ, हजुरबाको सम्पत्ति चाहिँ हामीले चला छैनौँ, अनि मैले चाहिँ अंश देउन, म त्यो अंशमा चाहिँ मेरो छोराछोरी लडेर राख्छु भनेर मैले मागिरहेको छु, अनि पोजिटिभ एन्सर आइरहेछ। अब हेरौँ, त्यो जग्गा पाएँ भने चाहिँ घर बनाउन सबैले सहयोग गरिदिनु भयो भने भोलि उठेर जा कसैले पनि भन्नुहुन्न,
1: पक्का हो। अनि जग्गा चाहिँ कहाँनिर छ?
0: मेरो लुबुमा छ।
1: ए हजुर,
0: लुबुबाट चाहिँ त्यहाँ बेचेर चाहिँ अझै सस्तो ठाउँमा चाहिँ अलिक ठुलो ठाउँ लिने प्लानमा हामीले बढी खेलमा हेरिरहेछौँ।
1: ए हजुर हजुर, भनेपछि अब अंश पहिला पाउनु पर्यो होइन, त्यसपछि चाहिँ तपाईँको बन्दोबस्त हुने रहेछ। विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, श्रोताहरू आफ्नो छोराछोरीको लागि भनौँ, आफ्नो लगभग 100 पुग्नु आँटेको रहेछ उहाँको परिवार, आफ्नो परिवारको लागि उहाँ अंश पनि माग्दै हुनुहुँदो रहेछ, आफ्नो मम्मीसँग, आफ्नो बाबासँग भनौँ, हजुरबाको अंश जति पनि छ, अलिकति अलिकति मात्रै पायो भने पनि धेरै सपोर्ट हुन्छ नि, होइन? त्यसमा सबैको साथ सहयोग अवश्य पनि हुन्छ मलाई जहाँसम्म लाग्छ। अनि रुटिन कस्तो छ तपाईँहरूको, भनौँ, स्कुल पठाउने नानीहरू कतिजना नानीहरू चाहिँ स्कुल जान्छ?
0: बच्चाहरू सबै जानुहुन्छ, अहिले 2 वर्षसम्मको बच्चालाई चाहिँ स्कुल हाल्दैछ।
1: हजुर हजुर,
0: अनि सानो बच्चालाई 9 बजे, अनि एउटाले चाहिँ सेन्ट जेभियर्समा नाम निकाल्यो, अनि उसलाई चाहिँ स्कलरसिप छ, अनि त्यो स्कलरसिप भएको कारणले ऊ 7:30 बजे चाहिँ बस चढिसक्नुपर्छ, अनि

9:30 छ होइन, बिहान त हामी एकदमै बिजी नै हुन्छौँ, बु पेन होइन ब्याग यताउता गरेर बिजी हुन्छ, अनि कसैको चाहिँ जुत्ता पोलिस गरेको छैन, कसले के गरेको छैन, कसैले कलर मिलाएको छैन होइन। बिहान उठ्ने बित्तिकै उनीहरूलाई नास्ता, नास्ता पछि हात खुट्टा धुने, अनि मैले चाहिँ अहिले मेरो एउटा बच्चा चाहिँ 11 वर्ष पुग्न लाग्यो, अनि 2-3 छोरीलाई चाहिँ यसो घरमा धुप बाल्न सिक्नु पर्छ है, भोलि केही सिकाएन म त होइन यसरी हुर्केको नभनोस् भनेर घरमा जे हुँदैछ त्यो चाहिँ सिकाइरहेको छ, यसो धुप बाल्छन् अनि त्यसपछि चाहिँ खाजा खान्छन्, अनि त्यसपछि एकछिन पढ्न 5 भयो भने तिमीले रिभिजन गर हिजो होमवर्क गरेको भनेर भन्छु, एकछिन पढ्छन् अनि त्यसपछि ब्याग प्याक गरेर खाना खाएर स्कुल जान्छन्, अनि फेरि ठुलोहरूको चाहिँ त्यही टाइममा योगा भइरहेको हुन्छ, अनि उनीहरू योगा गर्छन् अनि त्यसपछि एकछिन तातो पानी खाएर डुल्नुहुन्छ आफ्नो दैनिकी सरसफाइतिर, आधा घन्टा लागेपछि अनि फेरि आफ्नो खाना खाने, औषधि खाने, दिउँसोको क्लास गर्ने, अनि त्यसपछि फेरि आफ्नो सेयरिङ गर्ने, त्यो गरेर चाहिँ दिन बिताउनुहुन्छ।

0: You just heard the azan, or the call for Isha, or the evening prayer. The Prophet, peace be upon him, said, "The prayer in congregation is 27 times better than the prayer offered by a person alone." Related by Imam al-Bukhari and Muslim, according to Ibn Umar.
1: And now for your guide, the next prayer time will be Subuh tomorrow morning at 4:43 a.m. Prayer times are based on the Brunei Mora and Temburong districts. If you're in the Tutong district, add 1 minute, while for those in the Black district, add 3 more minutes. We now return you to programs in Gurkali.
2: BFBS Gurkha Radio. अनि अरु के छ तपाई अब व्यस्त हुन्छ दिनभरि हैन सोशल मिडियामा अब रिल्सहरु हाल्नु पर्यो अनि एता टिकटकमा हाल्नु पर्यो त्योबाट पनि इन्कम त हुन्छ होला नि तपाईलाई हैन
3: टिकटकबाट चाहिँ लाइभमा बस्यो भने चाहिँ हुन्छ
2: हजुर
3: त्यो भाकैबाट चाहिँ मैले त्यो बडी खेलमा मैले अहिले अंश होइन मागेर त्यो बेचेर चाहिँ त्यहाँ आउनेसम्म चाहिँ फेरि टिकटकले पनि गर्यो
2: त्यही
3: हदसम्म त्यो गिफ्टहरूले काम गर्यो त्यहाँ मैले बैना चाहिँ गर्न पाएको छु कोभिडको टाइममा अनि त्यसमा चाहिँ पुरा प्योरली टिकटकको मात्र होइन कि कसैले चाहिँ तपाईँहरू पर्मानेन्ट त्यता कतै बस्नुपर्छ है भनेर 10,000, 15,000, 50,000 कलेक्सन गर्नुभएको थोरै मनीहरू छ त्यो चाहिँ मैले त्यहाँ बैना गरेको भएर म त थिचिरहेको छु नि त कसैले दिएको पैसालाई चाहिँ त्यहाँ फ्रिज भइरहेछ भने चाहिँ गर्नुपर्छ भनेर अंश मागेको मैले
2: ए हजुर यो कामको लागि पठाउने त छँदैछ होइन
3: उहाँले नै हो सब रच्नु भएको
2: हो हो मिलाउने हाम्रो हातमा केही छैन
3: छैन
2: हाम्रो हातमा केही छैन होइन कहिलेकाहीँ याद गर्नु भएको छ यतातिर जाँदै गर्दा एक सेकेन्डको डिसिजनले अर्कोतिर जानुपर्छ त्यो जाँदै गरेको बाटो हाम्रो लागि नै हुँदैन खासमा कहिलेकाहीँ नसोचेको कुरा हुन्छ कहिलेकाहीँ कस्तो हुन्छ भने नि कसैको लागि पकाइराखिदिएको खाना होइन पकाएर राख मतलब भन्नाले त्यो कसैको लागि पकाइराखेको खाना अर्को आएर खाइदिन्छ त्यो दिनको त्यो भनौँ न भाग उसको लागि लेखिएको एउटा भनाएछ नि दाने दाने पर लिखाए खानेवालेका नाम भनेर होइन त्यसैले गर्दाखेरि नत्र त यो सेवा हामीलाई किन आउँदैन मनमा हामी पनि त बाटोमा देख्छौँ कति देख्छु मै देख्छु तर त्यो भावना आउँदैन यसो हेऱ्यो होइन बिचारा भने सक्यो त्यस्तो देख्दा त तपाईँले त आफूले आफूलाई रोक्न सक्नुहुन्न किनभने तपाईँ त्यही कामको लागि आउनु भएको हो होइन तपाईँलाई यसरी क्वेसन सोध्नु चाहिँ म आएको हो
3: हजुर यो साथ दिनलाई चाहिँ हजुर आएछ फेरि हजुर होइसिन्न थियो भने होइन विनोद सर मैले भने नि फर्स्ट टाइममा मैले त्यो छोरी च्यापेर ल्याउँदा बेसार थिएन नेपाली स्नेही काखमा आज मलाई एक बोरा चामल दिनु न भन्नको लागि व्यक्तिहरू जम्मा गरिदिसकेको छ कि मैले फोन गर्न सक्छु यहीँ फोन गऱ्यो भने ल एक बोरा चामल पठाइदेऊ त त्यहाँ भोका आएछन् भन्छ भने मैले व्यक्तिहरू चाहिँ पाएको छु जसको दयालु हृदयहरू छ कि त्यो कारणले चाहिँ म थ्याङ्कफुल छु बिएफबिएसमा मैले जहिले पनि कुरा गर्दा हजुरको नाम सुजन बाला म्याम र विनोद सर बिएफबिएसलाई मैले कहिले पनि त्यो बिर्सिन सक्दिनँ र बिएफबिएसबाट जम्मा हुनुभएको दाताहरू जो चाहिँ मेरो लागि भगवान् स्वरूप उभिनु भएको छ उहाँहरूलाई म थ्याङ्कफुलै भन्छु आज हामीले वर्ल्ड बुक अफ रेकर्डसम्म पुग्नको लागि नेपाली स्नेह काख एक्लै हुन्थ्यो र त्यो बेसारकै अवस्थामा हुन्थ्यो र म यहाँ नटेकेको भए चाहिँ त्यो अवस्था आजको अवस्था आउँथेन
2: अच्छा एउटा कुरा तपाईँले यति मिठो बोल्नु म बिएफपिएसमा नआएको भएदेखि होइन सायद म यहाँ हुन्थिनँ होला भन्नुभयो होइन यहाँसम्म पुग्ने थिएन होला भन्नुभयो तर अरू बेला किन आउनुहुन्न
3: होइन अब यो
2: इन्टरभ्यू दिनलाई मात्रै बोलाउँदाखेरि मात्रै आउनुहुन्छ त्यही माथि होइन अरू बेला किन आउनुहुन्न यो मेरो गुनासो
3: म त जहिले पनि यताबाट हिँड्दाखेरि म सम्झेँ मैले पोडकास्ट यहीँ चलाएको यहीँ तल यसको दुई घर उतापट्टि होइन म जहिले आउँछु हजुर यति बिजी देख्छु मैले होइन अनि म मलाई पनि थाहा छ नि त कहिलेकाहीँ म कोही मेरो आफ्नो मान्छे नेपाली स्नेह काखमा आउँदा नि उहाँहरू बस्नुहुन्छ बस्नुहुन्छ म चाहिँ बिजी भएर आउँछु अनि यतिकै ल है म जान्छु ए जाने एकछिन बस्नु न तपाईँसँग कुरा गर्न पाएको छैन भन्ने कहिलेकाहीँ त्यो दिन आउँछ कि नेपाली स्नेह काखमा अनि हजुरहरूको बस्दा पनि सेम हो त्यो भएको भएर बोलाउन बोलाउँदा आएँ भने त अङ्गालो त मार्न पाउँछु नि त मैले
2: है त है जे होस् श्रोताहरू व्यस्तता उहाँको छ होइन र मेरो त एउटा भनौँ न एउटा उहाँ बोल्दा बोल्दा मनमा आएर मात्र किन आउनुहुन्न अरू बेला भनेर जे होस् व्यस्त हुनुहुन्छ, पोडकास्ट पनि चलाउनुहुन्छ, उहाँ आफै मोडल हुनुहुन्छ, थिएटर आर्टिस्ट हुनुहुन्छ, सिरियलहरूमा पनि खेलिसक्नु भएको छ, त्यसले गर्दा उहाँको व्यस्तता अब रिल्स बनाउनु पर्यो किनभने इन्कमलाई त फेरि छोड्नु भएन, रिल्स बनाउनु पर्यो, टिकटकमा लाइभ बस्नु पर्यो। तपाईँहरू सबैलाई थाहा छ उहाँको व्यस्तता र यसो अब हुन त सबैजना आउनुहुन्छ छुट्टी आउँदाखेरि है तपाईँकोमा, र पनि एउटा रिक्वेस्ट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू हाम्रो श्रीनेहाजीलाई भेट्नुहोला, नेपाल स्नेही काखमा आउनुहोला यसो कहिलेकाहीँ नेपाल छुट्टी आउँदाखेरि, र उहाँकोमा मनोरोगीहरू उहाँले राख्नु भएको छ भनौँ न एउटा परिवार जस्तो गरेर राख्नु भएको छ, सडकबाट प्राय जस्तो सबैजना सडकबाट उठाएर उहाँले ल्याउनु भएको छ, कतिलाई त घरमा नसकेर गाउँघरमा नसकेर पनि ल्याउनु भएको छ नि तपाईँकोमा है।
3: हामीले प्योरली व्यवहारिसी ल्याएछौँ अनि फ्यामिली भेटेपछि चाहिँ हामीले राम्रो काउन्सिलिङ गरेर उहाँहरूलाई फेरि व्यवहारिसी हुनबाट बचाउने तरिकाले घरमा पठाएछौँ।
2: हजुर,
3: फ्यामिली भेटियो,
2: कतिजनालाई चाहिँ सन्चो बनाइसक्नु भएको छ अहिले?
3: अनगिन्ती, अब गन्ती नै बिर्सिन थालिसक्यो, अब त फाइलै पल्टाउनु पर्छ होला कि। 24 आवरभित्र गरेको त हजारौँ भए होइन, 2 वर्ष अलि लङ टाइम बस्नु भएको छ थोरैजना, नभए पनि 2 दिन 3 दिन 1 हप्तामा त हजारौँ माथि खटिसक्नु भयो।
2: हजुर, श्रोताहरू धेरैलाई उद्धार गर्नु भएको छ भनौँ, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले पनि सम्मानित हुनुभएको छ, वर्ल्ड बुक अफ रेकर्ड लन्डनले, तर उहाँ अघि भन्दै हुनुहुन्थ्यो वर्ल्ड बुक अफ रेकर्ड लन्डनको सर्टिफिकेट हातमा थियो तर मन उदास थियो भनेर उहाँ भन्दै हुनुहुन्थ्यो। सर्टिफिकेट मात्रै पाउनुभयो भनेपछि एउटा सम्मान मात्रै पाउनुभयो, एउटा जे होस् केही होला होइन, त्यसले पनि केही होला, केही गर्ला आउँदो दिनहरूमा भनौँ होइन, पोजिटिभ बनाऊ, तपाईँ त्यसै पनि पोजिटिभ हुनुहुन्छ होइन। र श्रोताहरू फेरि पनि एउटा रिक्वेस्ट, नेपाल आएको बेलामा नेपाल स्नेही काखमा चाहिँ आउनुहोला प्लिज, मेरो यो तपाईँहरू सबैलाई आग्रह। हाम्रो श्रीनेहा पोखरेललाई चाहिँ भेट्नुहोला, यसो उहाँको हालखबर के कसो छ, उहाँको परिवारको हालखबर के कसो छ त्यो पनि यसो सोध्नुहोला। र अब आजको नारीलाई प्राय प्राय बिट मार्ने बेला भयो श्रीनेहा बहिनी होइन, अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
3: आज यो नारीमा म आउन पाउँदा म साँच्चै नै भाग्यमानी, किनभने म मौका खोजिरह हुन्छु हजुरलाई भेट्नलाई, र सम्पूर्ण विश्वभरि छरिनु भएको व्यक्तिहरूको आशीर्वादले चाहिँ सबैले बहिनी छोरी दिदी होइन भन्छेर मैले यो पाएको आशीर्वादले पाएको हो यो, र सुजन बाला म्यामले भन्छ जस्तो नेपाली स्नेही काखमा एकचोटि आइसेला हजुरलाई त्यहाँ हामीले पाऊँ, र अहिले घर बनाउँदैछौँ हामीले, त्यो घर बनाउनलाई चाहिँ एउटा इट्टा मात्र थपिदिनु भयो भने पनि भोलि उठेर जा कसैले भन्नु हुँदैन, त्यसको लागि चाहिँ मैले बिन्ती गरेँ, यसो हातेमालो गरिदिनु होला, र थ्याङ्क यू सो मच नारी यस प्रोग्रामलाई मैले हृदयदेखि थ्याङ्क यू, र बिएफबिएसलाई

0: सधैँ ब्लेस होस् कि म यहाँ आएर बोलिराख्न पाऊँ। थ्याङ्क यू।
1: हजुर श्रीनाहा बहिनी, तपाईँलाई धेरै धेरै धन्यवाद समय दिनुभयो, यहाँसम्म आउनुभयो व्यस्त हुँदाहुँदै पनि होइन। जे होस् विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट, मेरो तर्फबाट तपाईँलाई फेरि पनि धेरै धेरै बधाई छ यो सम्मान प्राप्त गर्नुभएकोमा र अल द बेस्ट पनि।
0: थ्याङ्क यू सो मच।
1: हजुर श्रोताहरू, हाम्रो श्रीनेहा पोखरेलजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति, आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुजन बालालाई पनि आज्ञा दिनुहोस्। नमस्ते, बाई।